नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले देशको अन्यान्य प्रान्तको विकासको समन्तरल रूपमा उत्तर पूर्वका राज्यहरूको सम उन्नयनको प्रयोजन भनी प्रकाश गर्नुभएको छ। नयाँ दिल्लीमा उत्तर पूर्व राज्यहरूको मुख्यमन्त्री र मुख्य सचिवहरूलाई लिएर अनुसूचित नीति आयोगको विशेष बैठकमा हिजो मुख्यमन्त्रीले उत्तर पूर्वाञ्चलको सामग्रिक उन्नयन र आञ्चलिक वैषम्य दूरीकरणमाथि गुरुत्व

दिनुभएको छ। उहाँ भन्नुहुन्छ कि प्रत्येक राज्यको सम उन्नयन नभए आञ्चलिक वैषम्य वृद्धि हुने अवकाश रहनेछ। यो क्षेत्रमा नीति आयोगले उत्तर पूर्वाञ्चलका राज्यहरूको शक्ति र सम्भावना अनुसार नीति प्रस्तुत गर्न पर्दछ भनी डाक्टर शर्माले मत व्यक्त गर्नुहुन्छ। मुख्यमन्त्रीले गत बिहिबार केन्द्रीय सरकार असम नागाल्यान्डको बीच सम्पन्न भएको ऐतिहासिक सम्झौताको प्रसङ्ग उपस्थापन गरी दुवै राज्यको सीमान्तवर्ती अञ्चलमा रहेको हाइड्रोकार्बन जस्तो प्राकृतिक सम्पदाको उपयुक्त व्यवहारको लागि राज्य सरकार दुवै एकमत भएको कुरो प्रकाश गर्नुहुन्छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो गुवाहाटीको लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय विमानबन्दरमा भौगोलिक सूचाङ्क हासिल गरेको तेजपुरको लिच्चु सिङ्गापुरमा निर्यातको शुभारम्भ गर्नुहुन्छ। सिङ्गापुरमा सुस्वादु पियाजी प्रजातिको 500 किलोग्राम लिच्चु निर्यात गरिएको छ। मुख्यमन्त्री डाक्टर शर्माले साङ्वादिकको अघि भन्नुभयो कि तेजपुरको लिच्चुले विगत केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा स्थान हासिल गर्न सक्षम भएको छ। केही दिन अघि कृषि र संसाधित खाद्य सामग्री निर्यात उन्नयन परिषद एपेडाद्वारा दुबईलाई 1000 किलोग्राम लिच्चु निर्यात गरिएको थियो भनी मुख्यमन्त्रीले उल्लेख गर्नुभयो। गुवाहाटीको लालमाटीमा रहेको भारतीय उद्यमिता प्रतिष्ठानमा पहिलो पर्यायको लोकपियलको लागि 4 दिने गरी आयोजन गरेको आवासिक प्रशिक्षण कार्यसूची हिजो सफलपूर्वक समापन भएको छ। गत 9 जुनदेखि अनुसूचित यो 4 दिने प्रशिक्षण कार्यसूचीको समयमा विभिन्न जिल्लाका 44 जना अधिकारी र असम लोकपियल परिचालना सञ्चालकालयका 15 जना अधिकारी लगायत जम्मा 59 जना अधिकारीलाई प्रशिक्षण प्रदान गरिनेछ। यी प्रशिक्षकहरूले परवर्ती समयमा 1109 जना क्षेत्र प्रशिक्षकलाई प्रशिक्षण प्रदान गर्नेछन्। 2027 सनको लोकपियलको फलप्रसु परिचालनाको लागि राज्यभरि 83,535 जना गणनाकारी र तत्त्वावधायकलाई प्रशिक्षण प्रदान गरिनेछ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट। डिमा हासाउका अभिभावक मन्त्री कृष्णेन्दु पालले हिजो हाफलङको उत्तर काचार पार्वतीय स्वायत्त शासित परिषदको मुख्य कार्यवाही सदस्यको सभागृहमा एउटा विभागीय परिदर्शना बैठकमा अध्यक्षता गर्नुहुन्छ। बैठकमा श्री पालले जिल्लामा रूपायण भइरहेका विभिन्न उन्नयनमूलक प्रकल्पको अग्रगतिको परिदर्शना गर्नुहुन्छ। उहाँले साथै वर्षाको समयप्रति लक्ष्य राखी जिल्ला दुर्योग व्यवस्थापना प्राधिकरणको प्रस्तुतिको पनि जानकारी लिनुहुन्छ। मन्त्रीले सम्भाव्य बाढी गडाकाटानी प्रतिरोधको उपरान्त समय अनुसार जम्मै व्यवस्थापनामाथि गुरुत्व दिनुभएको छ। बैठकमा मुख्य कार्यवाही सदस्य देवलाल गार्लोसा, विधायक रूपाली लाङथासा लगायत धेरै जसो शीर्ष प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। सरदेव जिल्लाको मामरा राजचक्रमा अफ्रिकन स्वाइन फिभरको अवस्थिति निश्चित भएपछि जिल्ला प्रशासनले जरुरी निर्देशना जारी गरेको छ। जिल्लाको पशु चिकित्सा अधिकारीहरूबाट हासिल गरेको तथ्य अनुसार सराइदेवको मरनहाट प्रहरी चौकी अन्तर्गत लुखराखन गाउँमा यो रोगको अवस्थिति पक्राउ परेको छ। जिल्ला दण्डाधीश डाक्टर नेहा यादवले जारी गरेको निर्देशनामा रोगको संक्रमण रोध गर्न स्वास्थ्य महामारा राजाचक्रको भित्र सुँगुर पालन अथवा सुँगुरको मासु बिक्री तथा क्रय गर्ने निषिद्ध गरेको छ। फिफा विश्वकपमा गत रात्रि टोरन्टो स्टेडियममा बसनिया क्यानाडा विरुद्ध ग्रुप बीको एउटा खेल 1-1 गोलमा ड्र भएकोले सह आयोजक देश क्यानाडाले पहिलो पोइन्ट अर्जन गरेको छ। बसनियाले खेलको 21 मिनटमा पहिलो गोल दिएको सट्टा क्यानाडाले 78 मिनटमा पहिलो गोल दिन्छ। प्रतियोगितामा आज बिहान ग्रुप डीको एउटा खेलमा अमेरिकाले पेराग्वेलाई 4-1 गोलमा को व्यवधानमा पराजित गरेको छ। भारत र अफगानिस्तान बीच 3 एकदिने अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेल आज हिमाचल प्रदेशको धर्मशालामा दिउँसो 1:30 बजेदेखि सुरु भएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडमेरको 411.5 मिटर, तदनुसार 729 किलोहर्ट र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21:31 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, आज शनिबार परेको हुनाले अब प्रस्तुत छ श्रोताहरूको प्रिय साहित्यिक कार्यक्रम। यस कार्यक्रम अन्तर्गत अब सुन्नुहोस् एउटा लघु कथा। यस लघु कथाका कथाकार हुनुहुन्छ लक्ष्मी सुबेडी।
1: मेरो कथाको शीर्षक छ बञ्चरो हानेको परिणाम। आकाशवाणी गुवाहाटीबाट प्रसारण हुने नेपाली कार्यक्रममा उद्घोषिकाको रूपमा 80 दशकबाट कार्यरत हुनाले यो सन् 2015 कुरा हो। म आकाशवाणी गुवाहाटीमा नेपाली कार्यक्रम प्रसारणको कार्य सिद्धाएर घरतिर फर्किँदाको कुरो हो। घर आउनको लागि चाँदबारीबाट बसमा चढ्नु पर्ने, टाउको दुख्दै थियो। आज कसैको लिफ्ट पाए पनि हुन्थ्यो नि भन्दै मनमा कल्पना गर्दै थिएँ। हिँड्दा हिँड्दै चाँदमारीमा रहेको मिठाई पसलमा आइपुगेछु। घर फर्किँदा केही न केही लिएर जाने बानी। आज त ड्युटीको अन्तिम दिन अर्थात् जुलाईको 31 तारिक, केही त लानै पर्यो भनेर पसलमा पसे। पसलबाट मिठाई र तातो तातो प्याजी कचौडी किने। यति मात्र कहाँ हो र, मिठाई पसलको छेउमा केटली पिठा, चावलको पिठोमा कोरेको नरिवल र चिनी वा गुड मिसाएर भापमा पकाएको एक प्रकारको खानेकुरा बनाउने एकजना अद्वैसे मानिसको पसल छ। उसको त्यहाँबाट प्राय मैले टेक्ली पिठा खरिद गर्ने गर्छु। मलाई र बुहारीलाई साह्रै मन पर्दछ। त्यो मानिसले मलाई हेरिरहेको रहेछ। म पसलबाट निस्केकी मात्रै थिएँ, उसले मलाई बाइदेऊ भाले हाँसे नि, दिदी तपाईँ सन्चै हुनुहुन्छ नि भन्दै मलाई बोलाइहाल्यो। त्यो मानिसका दुईटा छोरा दुवैजना निकम्मे। ठुलो छोरा 10 वर्षको छँदा श्रीमती खसेकी पसलबाट जीवन चलाउँदै गरेको। 10 कक्षा उत्तीर्ण भए पछाडि ठुलो छोरोले पढ्नै छोडेको, काममा कहीँ टिक्नै नसक्ने, बुहारी पनि भित्राएको। सानो छोरा अहिले कलेज पढ्दैछ तर सधैँ पैसा मागेर सताउँदो रहेछ। मेरो दुःख यिनीहरूले अनुभव गर्दैनन् भाइदेव। मेरो दुःख बुझ्ने चाहिँ मलाई 3 वर्ष अगाडि नै छोडेर गई भन्ने कुरा उसले बहुत दिन अगाडि नै मलाई भनेको थियो। ती कुरा उसको पसलतिर जाँदा जाँदै सम्झे र उसको पसलको छेउमा पुगेपछि उसलाई भने, मलाई 4 टेक्ली पिठा दिनुहोस्। अनि मैले 20 रुपियाँको नोट निकालेर दिएँ र 4 तातो तातो टेक्ली पिठा लिएर म फर्केँ। उसलाई भने आइसुदिया भन्दै म बस उभिने ठाउँतिर लागेँ। बस लागिरहेको रहेछ, हातमा पानी लाने थैलो अनि भर्खर खरिद गरिएका सामग्री, फेरि काँधमा भेन्टी बेग, जसै तसै बसमा चढे। बसमा उभिएका व्यक्ति कम भए पनि सिटहरू सबै भरिएका थिए। मैले जसो तसो उभिने चाँजो मिलाउँदै थिएँ कि एकजना मेरी छात्रासँग मेरो आँखा जुझ्यो। उनी मलाई देख्दा बित्तिकै उभिन् र आफू बसेको ठाउँबाट जुर्क उठ्दै मलाई बस्नुहोस् मेम भन्दै आफू बसमा रहेको डन्डालाई समातेर उभिन्। म पनि के खोज्छस् कानो आँखो भन्दै सिटमा बसे। बसिसकेपछि उनीतिर हेर्दै धन्यवाद भने। उनी अहिले हेन्डिक कलेजमा राजनीतिक विज्ञानमा मेजर लिएर पढ्दै रहेछन्। कुरा गर्दा थाहा लाग्यो। टोप्लाहरू काखमा राखेर हातका औँलाहरू तानतुन पारे अनि आरामसित सिटमा अडेस लाएर बसे। आँखा चिम्पा पारे तर फेरि मान्छेले देखेर के भन्छन् भन्दै आँखा खोलेको। कन्डक्टर त छेउमै उभिएको रहेछ। बेगबाट पैसा निकालेर उसलाई दिए। मेरो अगाडिको सिटमा 2 35 वर्ष उमेरका महिलाहरू बसेका थिए। अलि चर्को स्वरमा उनीहरू कुराकानी गर्दै थिए। बसमा हिँड्दा अर्काका कुरा सुन्ने बानी परेको मेरो, त्यसैले होला कुरा सुन्न कान ठाडा।

0: पारे। झ्यालतिर बसेकी महिलाले आफ्नो दाहिनेतिर बसेकी महिलातिर हेर्दै सोधी, तेरी मालकिनको के खबर छ? धेरै वर्ष भयो त तैले त्यहाँ काम गरेको, यतिका वर्षसम्म तँलाई एउटै ठाउँमा काम गरेर बोर लाग्दैन? दाहिनेतिर कि महिलाले हाँस्दै उत्तर दिइन्, लाग्दैन हो, बुढी आमा छिन्, कठै बरा छोराछोरी नाति नातिना बुहारी ज्वाई सबै छन्, तर विदेशमा। बुढी बुढाको पेन्सन पाउँछिन्, घर भाडा छ, स्वामी वियोग भएको 10 वर्ष भयो अरे, सबै छन्, बुढी आमासँग मात्र साथमा छैनन्। दुवैजना एकअर्काका मुखमा हेर्दै वार्तालापमा व्यस्त भए। म पनि यति यताउति हेर्दै उनीहरूका कुराहरूमा मग्न भएकी छु। मेरी छात्राले म्याम जान्छु भन्दा झस्के, हुन्छ घरतिर आए भन्दै उनलाई बिदा दिए। दाहिनेतिर बसेकी महिलाको कुरा त जारी रहेछ, फेरि कान ठाडा पारे। ऊ भन्दै थिए, जान्दैछिस् आमा साह्रै नै मायालु छिन्, वरिपरि भाडा घरका नानीहरू स्कुलबाट फर्केपछि तिनी भएको ठाउँमा नआइ छोड्दैन, उनले कथा सुनाउने, नानीहरू आउँछन् भनेर मिठो खाजा बनाएर राख्ने उनको प्रतिदिनको कार्य हो। बुढी आमा भनेर के गर्नु, काम गर्न जहारेली छिन्, तल बसेर गर्ने काम अलि सक्दिनन्, त नभन, मलाई कामको बोझ छैन। सास फेर्दै फेरि भन्न थाले, आफ्नी आमा त उहिल्यै बितेकी हुन्, तर ती बुढी आमा त पछिल्ला जुनीमा मेरी आमा थिइन् जस्तो मलाई लाग्छ। उनले मेरो दुःख सुख सधैँ बुझेकी हुन्छन्, उनले सधैँ मलाई हेरेर कतै कष्ट भयो कि कतै मलाई केही कुरोको खाँचो छ कि भन्दै मेरो बुझ्लिन्थिन् अनि मलाई सहायता गर्थिन्। उनलाई त मलाई भगवान्ले नै जोराएका हुन् जस्तो लाग्छ। जान्दछस्, उनले कहिले कहिले आफ्ना सन्तानको फोटो हेरेर भन्छन्, ओ हेर त सन्तान पाएर के गर्ने, सन्तान नपाए बाँच भन्छन्, पढाएर ठूलो मान्छे बनाएर के गर्ने, नपढे मूर्ख बहिनी होइन, पढेपछि जागिर खान दिनै पनि, नदिए उनको जीविका कसरी चल्ने, जागिर कुरा जहाँ जहाँ पोस्टिङ त्यहाँ त्यहाँ जानुपर्ने, नत्र भने जागिर जाने डर, हेर त कस्तो विचित्र। सुनिस, मेरा माइतमा हजुरबाबाको थुप्रै खेत थियो, काकी उनका छोराछोरीहरू फुपूहरू बाबा आमा हामी दुई भाइ बहिनी सबै हजुरबा हजुरआमाका साथमा बस्दथ्यौँ, कस्तो रमाइलो थियो। हाम्रो घरमा बाबाले हामीलाई पढाउनु भयो, भाइ असममा छैन तर जागिरको सिलसिलामा भारतवर्षभित्रै छ, बेला मौकामा घर आइराख्छ, म पनि बेला मौकामा माइत जान्छु, राम्रो लाग्छ, तर त्यहाँ पनि त अहिले सबैजना बाहिरै बाहिरै भएका छन्, त्यत्रो ठुलो घर रित्तिएको जस्तो मैले देख्छु, फेरि मैले त अर्कै भुल गरेछु नि, हेर्न मैले मेरा सन्तानलाई विदेशको जागिर खोज भनेर पढाएँ, भन्थे सधैँ यस्तो पढा छोरा विदेशमा जागिर गर्नुपर्छ भन्थे, आज उनीहरू विदेशमा छन्, उनको जागिरले गर्दा मेरो यो गति भएको हो, हेर त मेरो आशा मेरो कल्पनाले आज मलाई आफ्नै खुट्टामा बन्चर हानेको परिणाम भोग्नु परिरहेको छ।
1: श्रोताहरूले यति बेलसम्म साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुभयो पहिलो पटक प्रचारित एउटा लघु कथा। यस लघु कथाका कथाकार हुनुहुन्थ्यो लक्ष्मी सुबेडी। यसका साथै आजको हाम्रो साहित्यिक कार्यक्रम यहीँ समाप्त हुन्छ। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रममा अब स्वीकार्नुहोस् दुर्गा देवीको आवाजमा यो गीत।

टिकेराम पौडेलले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 हुन आँटेको छ। भोलि 3:15 समाचारपछि नै उद्घोषकको चयनमा मिठा मिठका गीतका कोसिली लिएर म आउने नै छु। तबसम्मको लागि आजलाई भने थरको अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।